0: अभी आप सुन रहे थे कोक स्टूडियो सीज़न 7 के में नशर होने वाला एक बहुत मारूफ गीत जिसे जिमी खान और रहमा अली ने गाया था। ये 2014 में कोक स्टूडियो के सीज़न 7 में बहुत मकबूल हुआ था। अब एक वक्फ़ा ले रहे हैं, वक्फ़े के बाद जब वापस आएंगे तो ऑस्ट्रेलिया एक्सप्लेन सुनिएगा और आज का मौजू है फ़ंड रेजिंग या चैरिटी के बारे में, जो चंदा जमा किया जाता है उसके ऑस्ट्रेलिया में क्या उसूल ज़वाबित हैं। इसके अलावा आपको पाकिस्तान रिपोर्ट भी सुनवाएंगे और साथ साथ आपको चकवा पर्थ में रहने वाली एक उस ख़ानदान के वो सरबराह यानी वालिद अदील अहमद के इंटरव्यू भी सुनवाएंगे, जो इनकी बेटी चकवाल में एक पुलिस शूटिंग के दरमियान जाँ बहक हो गई।
1: All across America, Spectrum Business is helping small businesses do more within their budget. Like in Rochester, we're at this computer coding class where fiber-powered internet keeps ideas flowing free forever. And in Austin, our fast, reliable internet lets this gym stream classes all day.
2: One more, let's go.
1: Free forever. Get Business Internet Advantage free forever when you get 4 mobile lines. Visit spectrum.com/freeforlife to find out how. Spectrum Business.
3: Spectrum Internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply. Services not available in all areas.
4: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
5: Landu gets lost in his office building.
6: Man, why does every floor look the same?
5: Boatu is on a boat covered by Geico. And with Geico's 24/7 claim support from boat insurance specialists, he can spend more time getting lost on the water.
6: Man, getting lost out here is the best.
5: And with Geico, Boatu can add 24/7 access to towing, too.
6: To clarify, though, I'm only figuratively lost, in case you're worried.
5: It feels good to be Boatu. It feels good to Geico.
7: SBS Audio.
8: Play button दबाइए, नई दुनिया पाइए.
9: 了解澳大利亚，准备好了吗
10: ？SBS Chill. Chill.
11: SBS Pop Asia. Non-stop Asian pop.
12: Can you describe that feeling for people who haven't experienced it?
13: SBS Hindi उपलब्ध करवाता है.
14: Far from the partisan politics.
15: 60 से ज़्यादा ज़बानों में खबरें, दिलकश मूसीकी, पसंदीदा podcast. 100 तो आहंग की दुनिया तक पहुँचने के लिए SBS Audio app download कीजिए.
7: sbs.com.au/audio.
0: आप हैं SBS उर्दू की नशरियात के साथ, और जैसा कि हमने आपको बताया कि हमारे बहुत से ऐसे सेगमेंट होते हैं जो हम प्रोग्राम में शामिल नहीं कर पाते, क्योंकि रोज़ाना हम आपके लिए कुछ फीचर्स और इंटरव्यूज़, पॉडकास्ट और दिलचस्प ख़बरें लेकर आते हैं, मगर प्रोग्राम में वक्त की किल्लत होती है। तो इसलिए अगर आप हमारा प्रोग्राम के कोई सी पॉडकास्ट को मिस नहीं करना चाहते तो उसके कुछ तरीके हो सकते हैं। उनमें बेहतरीन तरीका ये है कि आप sbs.com.au/urdu पर जाइए, जहां हमारे तमाम पब्लिशशुदा पॉडकास्ट आपको मौजूद मिलेंगे। इसके अलावा हम फेसबुक पर भी पोस्ट करते हैं ये तमाम पॉडकास्ट और आर्टिकल और वीडियोस। आप हमारे फेसबुक पेज पर भी जा सकते हैं, और यूट्यूब भी हम मौजूद है साउथ एशियन चैनल पर SBS उर्दू का, तो वो भी आप देख सकते हैं। मगर एक और तरीका है मोबाइल एप्लीकेशन का, यानी हमारी मोबाइल ऐप SBS ऑडियो के नाम से मुफ्त मौजूद है एंड्रॉयड और एप्पल डिवाइसेस के लिए। आप उस पर भी इंस्टॉल कर सकते हैं, उसको फ्री बिल्कुल इंस्टॉल कर लें और उस पर उर्दू लैंग्वेज आप सेलेक्ट करके अपनी प्रेफर्ड या पसंदीदा लैंग्वेज बना लें, फिर आप हमारा कोई पॉडकास्ट मिस नहीं करेंगे और हमारा लाइव शो भी उस मोबाइल ऐप पर सुना जा सकता है। आइए अब आपको लिए चलते हैं ऑस्ट्रेलिया एक्सप्लेन या खुश आमदीद ऑस्ट्रेलिया की तरफ। अगर आप चंदा दे रहे हैं या ख़ुद रकम जमा कर रहे हैं या ऑनलाइन क्राउड फंडिंग अपील कर रहे हैं, तो आपको ये जानना ज़रूरी है कि ऑस्ट्रेलिया में खैराती और फंड रेजिंग का निज़ाम कैसे काम करता है, और यही मौजू है ऑस्ट्रेलिया एक्सप्लेन का। पेश कर रही हैं वरदा वकार।
16: आप ऑस्ट्रेलिया को जानने में मदद के लिए SBS ऑडियो का तैयार करता पॉडकास्ट ऑस्ट्रेलिया एक्सप्लेन सुन रहे हैं।
17: सामईन किसी ऐसे मकसद के लिए मदद करना जो आपके दिल के करीब हो, दिल को खुशी देने वाला महसूस होता है, लेकिन आप कैसे जान सकते हैं कि कोई चंदा इकट्ठा करने वाला कानूनी तौर पर दुरुस्त काम कर रहा है, और आप किस तरह चंदा इकट्ठा करने की तशहीर कर सकते हैं। خوش آمدید آسٹریلیا کی اس قسط میں ہم آپ کو آسٹریلیا کے قوانین جو چندہ اکٹھا کرنے کے بارے میں ہیں کی وضاحت دیں گے، خواہ آپ کسی خیراتی مقصد کے لیے عطیہ کر رہے ہوں یا خود کسی نیک مقصد کے لیے رقم اکٹھی کرنا چاہتے ہوں۔ آسٹریلیا میں چندہ اکٹھا کرنے کی قانون سازی کو سمجھنا مشکل ہو سکتا ہے، اس کی وجہ یہ ہے کہ ہر ریاست اور علاقے کے اپنے قوانین ہیں۔ چندہ اکٹھا کرنے والوں کو مقامی حکومت کی منظوری اور دیگر قوانین جیسے کہ آسٹریلین صارفین کا قانون اور رازداری کے قوانین کا بھی پابند ہونا پڑ سکتا ہے۔ آسٹریلین چیریٹیز اینڈ ناٹ فار پروفٹ کمیشن یعنی اے سی این سی آسٹریلیا کے خیراتی اداروں کا نگران ہے، جو یقینی بناتا ہے کہ رجسٹرڈ خیراتی ادارے اپنے فرائض کی تعمیل کرتے ہوئے جائز طریقے سے کام کریں، لیکن اس کی چندہ اکٹھا کرنے کے طریقوں پر کوئی براہ راست نظر نہیں ہوتی اور یہ ہر ریاست یا علاقے کی ذمہ داری ہے۔ اے سی این سی کی کمشنر سو وڈورڈ وضاحت کرتی ہیں۔
2: Our main role is to register charities and make sure they follow certain rules. So, for example, if you collect money from the public in a shopping center, there are specific rules that your organization would have to follow, and these are state-based, so they can vary depending what state you're in. We care about where the money goes, so what happens with the funds that are raised, but we're not the regulator for fundraising.
17: رجسٹریشن کے دوران اے سی این سی کے ساتھ رجسٹریشن لازمی نہیں ہے، لیکن اگر کوئی چیریٹی رجسٹرڈ ہے تو اس کا مطلب یہ ہوتا ہے کہ اسے غیر منفعتی حیثیت حاصل کرنے اور اچھے نظامی معیار پر پورا اترنے کے لیے جانچا گیا ہے۔ اے سی این سی کے کمشنر وڈورڈ کہتی ہیں کہ رجسٹر ہونے کی صورت میں چیریٹی کی اسناد کی جانچ کرنا آسان ہوتا ہے۔
2: You can look up the charity register just on your phone, on your computer. If you just put in the words charity register, you'll find us. It's often very helpful for people because it can give you information about who runs the charity, what type of activities it does, where it gets its money from. So before you donate, you can get that information to make sure that your money is going to the cause that you most care about. And you can also feel confident that it's a real registered charity and they do have obligations to follow certain rules about good governance.
17: تمام رجسٹرڈ شدہ خیراتی ادارے عطیات کے لیے ٹیکسز کی کٹوتی کی رسیدیں جاری نہیں کر سکتے۔ جسٹس کنیکٹ کے نان فار پروفٹ لا سروس کی وکیل ایمی ولیمز وضاحت فراہم کرتی ہیں کہ اگر آپ کو کسی خیراتی ادارے کے فنڈز جمع کرنے کے عمل سے متعلق کوئی تشویش ہے تو آپ اپنے ریاستی یا علاقائی نگران ادارے کے ساتھ یہ معاملہ اٹھا سکتے ہیں۔
10: Donations are tax deductible only when the donation is made to an organization that the tax office, so the ATO, has endorsed as having deductible gift recipient or DGR status. And the way you can work that out is to go to a website called ABR Lookup or ABN Lookup and type in the name of the organization, and it will very clearly state if an organization has DGR status.
17: اگر آپ کو کسی خیراتی ادارے کی فنڈ ریزنگ کے طرز عمل کے بارے میں کوئی تشویش ہے تو آپ اسے اپنے ریاست یا علاقے کے ریگولیٹر کے ساتھ اٹھا سکتے ہیں۔ اے سی این سی کچھ فنڈ ریزنگ مسائل میں مداخلت کر سکتا ہے، جیسے ایک خیراتی ادارہ تمام جمع کی گئی رقم کا حساب نہ کرے۔ اے سی این سی کو موصول ہونے والی تمام شکایات کی تحقیق کی جاتی ہے، جبکہ آپ کو صرف شکایت موصول ہونے کی توثیق کی جائے گی اور مزید کوئی اپڈیٹس نہیں ملیں گی۔ کمشنر وڈورڈ دوبارہ بتاتی ہیں۔
2: There is the ability to report any concern that they have, and there's a form on our website to do that. If they wish, they can do it anonymously, and we do take those concerns seriously. Sometimes people get a bit upset that they don't hear whether we're investigating or not. Now, under the Act of Parliament that sets us up, we're not able to keep people posted about what's happened with their concern, but I would assure people it doesn't mean that we haven't looked at it.
17: اگر آپ کو فنڈ ریزنگ اسکینڈل کا شبہ ہے تو عطیہ دینے سے انکار کریں اور اس کی اطلاع اپنے مقامی ریگولیٹر یا قومی اسکیم واچ ڈاٹ گو ڈاٹ اے یو پر دیں۔ آن لائن رقم عطیہ کرتے وقت اس بات کی تصدیق کرنا ضروری ہے کہ آپ سرکاری ویب سائٹ پر ہیں۔ جلدی کرنے سے گریز کریں، مشکوک لنکس پر کلک کرنے سے گریز کریں اور فنڈ ریزر کی اسناد دیکھیں۔ اگر آپ کو ذاتی طور پر فنڈ ریزر کے ذریعے رابطہ کیا جائے تو کیا کرنا ہوگا؟ پیٹر ہل جونز पब्लिक फंड रेजिंग रेगुलेटरी एसोसिएशन के CEO हैं, एक सनती इदारा जो खैराती इदारों और फंड रेजिंग एजेंसीज की नुमाइंदगी करता है जो ऑस्ट्रेलिया में बिल मुशाफा फंड रेजिंग कर रही हैं। वो बिल मुशाफा फंड रेजिंग धोखाधड़ी के लिए कुछ अहम तश्वीश का खाका पेश करते हैं।
14: If the individual fundraiser on the street or at your doorstep isn't in uniform, doesn't have a photo ID, and is in particular asking for a cash donation or only asking for a one-off donation, those are all things which should certainly alert members of the public that it might not be a legitimate fundraiser. Our message really is that if in doubt, don't donate. Take your time, pause. You can always go on the website, call the charity to verify, and then you can donate at a future time.
17: आमने सामने फंड रेजर्स की तीन अहम इकसाम हैं, स्ट्रीट फंड रेजर्स, डोर टू डोर, और फंड रेजिंग जो शॉपिंग सेंटर्स के अंदर काम करती है। आप इनसे तर्ज अमल के कुछ मेयारात की तवक्का रख सकते हैं। पीटर हिल जॉन्स कुछ मिसालें देते हैं।
14: Being polite, being respectful, not obstructing any members of the public, not approaching members of the public when they're seated, particularly at cafes and restaurants, things of this nature. But yeah, the main thing is the fundraisers need to very clearly explain the role of the charity, why they're asking for money, and then engage in a conversation that's based on a respect for the donor. And if the individual person on the street or at the door-to-door doesn't feel that they want to donate, that their wishes are respected.
17: अगर आप किसी मकसद के लिए खुद पैसा इकट्ठा करने की कोशिश कर रहे हैं तो आपको क्या करना होगा? जस्टिस कनेक्ट की एमी विलियम्स कहती हैं, आपको हमेशा अपने रियासत या इलाके के रेगुलेटर से ये मालूम करना चाहिए कि आया आपको लाइसेंस की जरूरत है या नहीं और आपको किन उसूलों पर अमल करने की जरूरत है। ताहम वो मजीद कहती हैं, पैसे के लिए निजी अपीलें आमतौर पर फंड रेजिंग कवानीन के जरिए मुनज़्ज़िम नहीं होती।
10: So that's things like asking your friends or family for money to support a personal activity. Like, for example, I want to go overseas and I want you to donate to my volunteering adventure overseas. Fundraising at work. So if you've got an employee at your workplace who needs to get medical expenses paid for and you fundraise in your workplace for that to happen, that's typically not regulated by fundraising laws.
17: अगर आप online crowdfunding appeal शुरू कर रहे हैं, तो इस बात का बहुत ज्यादा इम्कान है कि आपका fundraiser एक बाकायदा सरगर्मी है। मोहतरमा विलियम्स ऑनलाइन फंड जमा करने वालों के बारे में दो अहम चीज़ों की निशानदही करती हैं। वो मुख्तलिफ फंड रेजिंग कवानीन के ताबे हो सकते हैं, उन्हें ये भी वाज़ेह तौर पर बताना चाहिए कि फंड्स कहाँ जाएंगे। दूसरे लफ्जों में, फंड्स जमा करने वाले का सही मकसद और गुमराह कुन अतियात दहिंदगान से बचने के लिए।
10: If you're crowdfunding online, typically you're going to need to be across all the different laws in each state and territory, and that means you might need a license in each state and territory. The other really important thing to note about crowdfunding is you need to be really clear on the purpose. And I guess a message for donors as well too is to ask the question, what is the purpose of this organization?
17: سامعین آپ سن رہے تھے اس ہفتے خوش آمدید آسٹریلیا کی قسط اور میں ہوں بردا وقار۔
16: آپ ایس بی ایس آڈیو کا پوڈ کاسٹ سن رہے تھے۔ آسٹریلیا ایکسپلینڈ کی دیگر اقساط سننے کے لیے sbs.com.au/australiaexplained پر جائیے۔
0: آپ ایس بی ایس اردو کے لائیو پروگرام میں ہیں۔ اگر آپ بدھ کو سپہر 3 بجے یہ پروگرام سن رہے ہیں، اور ہم نے شروع میں بھی آپ کو بتایا کہ ہمارا پروگرام براہ راست بدھ اور جمعے کو سپہر 3 بجے نشر ہوتا ہے، اور اس کے نشر مقرر سیشنز بھی نشر ہوتے ہیں، جس کی تفصیل ہم اب دوبارہ آپ کو پروگرام کے آخر میں بتائیں گے۔ اب ایک وقفے کی طرف جا رہے ہیں، وقفے سے جب واپس آئیں گے تو چکوال شوٹنگ کے واقعے کی ذکر کریں گے، جس کے بارے میں آسٹریلیا کے وزیر اعظم اینتھونی البنیز نے پیر کو کینبرا میں صحافیوں سے گفتگو کرتے ہوئے کہا کہ اس واقعے کی پاکستانی حکام کو شفاف تحقیقات کرنا چاہیے۔ یاد رہے کہ پاکستان میں سفر کے دوران ایک پرت کا خاندان مبینہ طور پر چوری کی واردات کا شکار ہوا، جس کے بعد مشتبہ ڈاکوؤں کے خلاف پولیس کارروائی کے دوران وہ فائرنگ کی زد میں آ گیا، اور اس سے واقعے میں والد عدیل احمد اور ان کا بیٹا زخمی ہوئے، جبکہ ان کی 9 سالہ آسٹریلین بیٹی ہانیہ پولیس کی جانب سے مبینہ طور پر اہل خانہ کو مشتبہ افراد سمجھنے کے باعث فائرنگ کی زد میں آ کر جاں بحق ہوئی۔ یہ سٹوری ایس بی ایس اردو نے تیار کی ہے، اور اس کو بہت سے دوسرے میڈیا نے پاکستان میں بھی اور یہاں آسٹریلیا میں بھی ایس بی ایس اردو کے تعاون سے اور کولیبریشن سے اپنے پروگراموں میں اور کریڈٹ کے ساتھ شامل کیا ہے۔ اس کی یہ سٹوری ہم ایک وقفے کے بعد آپ کو سنوائیں گے۔ اس میں ہم نے زخمی ہونے والے والد عدیل احمد سے بات چیت کی ہے۔
18: Stay Stay connected through the unexpected with Invincible Wi-Fi from Spectrum. Invincible Wi-Fi keeps your home running with fast, fiber-powered internet and automatic 5G and 8-hour battery backup, making sure you stay on track, working, streaming, connected to friends and family, no matter what. Be invincible. Invincible Wi-Fi from Spectrum. Visit InvincibleWiFi.com to learn more. Restrictions apply. Services not available in all areas.
4: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than